0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
9: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
11: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: ढोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841639304।
13: नमस्कार, शुभ बिहानी। रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको बिहान 5:20 को ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हेडलाइन्स अब सुन्नुहोस्। प्रदेश सरकार गठनमा एमाले भित्रको आन्तरिक कलह छताछुल्ल बन्दै अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नमान्ने मुख्यमन्त्रीहरूको अडान एमाले र नेकपाको बहुमत नपुग्ने चारवटा प्रदेशमा सरकार बनाउने कांग्रेसको पनि तयारी गण्डकी प्रदेशमा सरकार गठन गर्न राप्रपाको भूमिका निर्णायक सजिलै कसैलाई पनि समर्थन नगर्ने सांसद पञ्चराम तमुको भनाए डाक्टर गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको कांग्रेस महामन्त्री प्रदीप पौडेलको दावी एमाले र नेकपा बीच भएको सत्ता सहकार्य दीर्घकालीन नहुने नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवको टिप्पणी एमबीएस परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कानूनी कार्यवाही गर्ने शिक्षा मन्त्री सस्मित पोखरियलको भनाई एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने दोषी एकजना पक्राउ चिकित्सकको कुटपिटमाथि कार्यवाही नभए आन्दोलन गर्ने नेपाल चिकित्सक संघको चेतावनी बर्खाले बिगारेको दुलेगौंडा हर्कपुर मोटरमार्ग शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा मर्मत तत्कालका लागि स्थानीयलाई राहत चितवनमा होस्टलहरूको पनि अनुगमन गरिने वैशाख यता भएका विपदका घटनामा परेर 187 जनाको मृत्यु 3,789 घटनामा 4,876 परिवार प्रभावित 3 जना बेपत्ता 1,092 जना घाइते भएको तथ्याङ्क सार्वजनिक प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेद्वारा 3 महिनामा 42 जनसंवादका कार्यक्रमहरू सम्पन्न सरकारको जी टू जी कार्यक्रम अन्तर्गत इजरायल र दक्षिण कोरिया रोजगारीका लागि 1 वर्षमा 8,000 भन्दा धेरै नेपाली प्रस्थान नवीकरण हुन नसक्दा देशैभरिका 2,000 बढी एम्बुलेन्स सञ्चालन हुन सकेनन् स्वास्थ्य संस्था बाहेकको सञ्चालनमा रहेका एम्बुलेन्स नवीकरण गर्न सरकारको आनाकानी आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाको सहयोग लिएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी फ्रान्समा डडैडोले 2,50,000 भन्दा बढी विस्थापित भएको तथ्याङ्क सार्वजनिक नेकपा एमाले र नेकपा बीच भएको नयाँ गठबन्धनका विषयमा माधव नेपालको असन्तुष्टि अर्याल होटलमा हिजो 2 घण्टा छुट्टा छुट्टै छलफल

0: काभा पुरुष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा शीर्ष चारमा रहन नेपाललाई सकस। हवस्त, बिहान 5:20 बजेको धुरबारही हाइलाइट्स आजका लागि सकिएको छ। 7 बजे हामी थप समाचारहरू सहित फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही धुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
9: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
12: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
13: फुटै खाए चारै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि के हो भन्या पक्कै।
14: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900
2: 103.8 अन्तर्मनको आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
2: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गटा लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
3: र 98678187।

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र एउटा खुशीको खबर, यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुलेगौड़ा रेडियो ढोरबाराही रहेको भवन भन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र आज मिति 2083 साल साउन 11 गते सोमबार, असार शुक्ल पक्षको त्रयोदशी तिथि, सन् 2026 जुलाई 27 तारीख। त्रयोदशी तिथि भन्ने बित्तिकै चाहिँ हिन्दू पात्र अनुसार चन्द्र महिनाको 13 तिथि मानिन्छ। यो तिथि धार्मिक दृष्टिले शुभ मानिन्छ। यस दिन आजको दिन भगवान शिव र विष्णुको पूजा आराधना गर्ने परम्परा रहेको छ। विशेष गरी प्रदोष व्रत त्रयोदशी तिथिमै पर्ने भएकाले आजको दिन चाहिँ व्रत बसेर पूजा गर्दा सुख शान्ति स्वास्थ्य र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। त्रयोदशी तिथि चाहिँ हिन्दू धर्ममा शुभ र पुण्यमय तिथि मानिन्छ। आजको दिन भगवान शिवको पूजा, प्रदोष व्रत तथा धार्मिक कार्य पनि विशेष फलदायी मानिन्छ। र अवश्य कार्यक्रममा तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, आर्थिक लेनदेनमा सचेत रहनुपर्ने समय रहेको छ। प्रेम सम्बन्ध, पारिवारिक जीवन आनन्दमय रहनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 7 रहेको छ। वृष राशि, साझेदारी कामबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। खर्चमा नियन्त्रण गर्नुपर्ला। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 6 रहेको छ। मिथुन राशि, गोप्य योजनामा सफलता मिल्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। धैर्यले काम गर्दा राम्रो परिणाम आउनेछ। मन अलि चञ्चल हुन सक्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 9 रहेको छ। कर्कट राशि, नयाँ अवसर प्राप्त हुने योग रहेको छ। यात्राबाट लाभ मिल्न सक्नेछ। आत्मविश्वास बढ्ने दिन रहेको छ। अध्ययन र ज्ञानमा प्रगति हुनेछ। आजको शुभ रंग पहिलो हो भने शुभ अंक 3 रहेको छ। सिंह राशि, कामको जिम्मेवारी बढ़न सक्नेछ। परिश्रमको राम्रो फल मिल्नेछ। वरिष्ठको सहयोग प्राप्त हुनेछ। धैर्यपूर्वक समस्याको समाधान हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 8 रहेको छ। कन्या राशि, नयाँ सोचले फाइदा दिनेछ। साथीहरूको साथले काम सजिलो हुनेछ। प्राविधिक सम्बन्धी काममा सफलता मिल्नेछ। रचनात्मक काममा मन लाग्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक 9 रहेको छ। तुला राशि, आध्यात्मिक झुकाव बढ्नेछ। मन शान्त र सकारात्मक रहनेछ। सेवा कार्यबाट सन्तुष्टि मिल्नेछ। भावनात्मक सन्तुलन कायम गर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक 5 रहेको छ। वृश्चिक राशि, रोकिएको कार्य सम्पादन हुने वा नयाँ काम पाइने योग रहेको छ। आफ्नो बोलीले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक सम्बन्धमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक 7 रहेको छ। धनु राशि, दाम्पत्य जीवन रमाइलो रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक 1 रहेको छ।
मकर राशि आफ्नो व्यक्तित्वले सबैको ध्यान खिच्नेछ। नेतृत्वदायी निर्णयले प्रतिष्ठा बढाउनेछ। नयाँ जिम्मेवारीले अनुभव समृद्ध बनाउनेछ। आत्मबलले कठिनाई पार गर्न सजिलो हुनेछ।